किसान चौकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

सीआईएनको साझा खबर हो। सन्तोष भद्रमसँगै दीपक आचार्यको तपाईँलाई हार्दिक स्वागत छ। सामुदायिक रेडियोबाट विस्तृत भएकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएनको होटल सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असार 1 गते सोमबार, जुन 15 तारिक सन् 2026 नेपाल सम्मत 1146 अनि ज्येष्ठ कृष्ण पक्षको अंशी तिथि विश्व अग्रत पूर्णिमा जागरूकता दिवस।

तीन प्रतिशत 2083 चौरासी का लागि बजेट हुँदैछ। सबै प्रतिस्पर्धाले सुशासन आर्थिक वृद्धि रोजगारी कृषि पर्यटन स्वास्थ्य शिक्षा सामाजिक न्याय र प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढाएर कुनैले घटाएर त कुनैले सही आकार हाराहारीमा बजेट ल्याउन थालेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ

कमिसनले बहत्तर कमिसन थालेर बनेको भन्दै सबै दिल्ली सदस्यको आलोचना हुने गरेको छ। यसै भन्ने बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनबलीमा होटेलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा

0: प्राविधिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो
1: स्वास्थ्य मन्त्रालयले मात्रै पत्रकारका समस्या

संयुक्त राष्ट्र संघ को खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो हाल्नु वा चुरोटको ठुट्टाको टुक्रा तथा फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पर्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। जब चाहिँ धुवा वा आगो देखिएमा

0: प्रसारण गरौं। छ महिनासम्म आमाको दुध मात्रै खुवाउँ जसको बच्चा विद्यालयमा पठिसके। शिक्षण पान गराउँ स्वास्थ्य
1: छिमेकी चीन बीचको सम्बन्ध सुदृढ बनाउने विकल्प भएका दुवै देश सम्झौताको

समिति गरेको अध्ययनअनुसार पर्याप्त पूँजीको अभावका उच्च उत्पादन लागत प्रविधिगत पछौटेपन पूर्ण क्षमताको अभाव जनशक्ति पलायन पर्यावरण मैत्री उद्योगको व्यवस्थापन सञ्चालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन एवं उत्पादकता वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रबन्धन गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्नु, निर्यात जन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौतीहरू औद्योगिक क्षेत्रमा रहेको राष्ट्रपति पत्रले देखाएको हो। यसैबीच वाणिज्य ब्याङ्कहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत उन्नति निक्षेपको ब्याजर पूर्णतिर अटाएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको र कर्जाको मार्ग अपेक्षाकृत सुस्थ रहँदा बैंकहरूले ब्याजर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच सात वर्षपछि अघि गरे बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम निर्माण स्थलमा सरकार शुरू 5,000 भन्दा बढी रूख प्रदान हुने शीर्षकमा पोस्टल अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। एउटा उपमान र तरिका उदाहरणमा 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख सरकारको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाघमारा र हुना जिल्लाको सेवा क्षेत्रमा पर्ने कार्मी चयन लापटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले समेत अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुराको यो खबरलाई नयाँ पत्रिका प्रेमीको द्वितीय पृष्ठमा लेखिएको छ। त्यसै गरी काठमाडौँमा श्री श्रेष्ठमादेखि बाइक एम्बुलेन्ससम्म काठमाडौँमा रहेको नीति तथा कार्यक्रम शीर्षकमा श्रीमती घोरीले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन, प्रविधि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण, सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19 नगरसभामा कार्यवाहक मेयर सुनिता तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक सहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अभिसारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन, सामाजिक सुरक्षा, आधुनिक शहरी सेवा, वातावरण तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसरी बीच आर्थिक वृद्धि दर 1.21% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेका आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.21% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई

0: रोक्न सकेन जर्मनीले पहिलो आफ्ना तीन र दोस्रो आफ्ना चार गोल गरेको थियो यसैबीच विश्वकप फुटबलमा आज बिहान तीनवटा खेल हुनेछन्
1: सहमन्त्री कार्यालयमा चिकित्सक फेरि आन्दोलनमा
0: समस्या समाधान उठाएर चुनौती
1: लिएको कुराकानी कार्यालयका सामग्री भएकी नै छन् सिआइएनको समाचार प्रकाश

Thank you.

सरकारले

Thank you.

0: तपाईँले देखेर यहाँ बिहा गर्नुभयो होइन अनि यहाँ तपाईँको घर नको बस्छ
1: यहाँको घरमा तपाईँको घर त तिन चार भइहाल्यो यहाँको घर त अब उहिले उती समयमा भनौँ भनेपछि उहाँले उति समयमा आफूले किनेको घर त दुइटा घर थियो एउटा यस्तो थियो एउटा अब खैले समय एउटा अब पैसा

nella sua terra. Volevano

0: कृषि भन्ने के हो कम भन्ने के हो भने जान्दैन थियो कसरी भन्नुहुन्छ अब हामीलाई त त्यो यो साथीले हामीले कोही कहिले कहिले लुकेर पनि राम्रो त्यसैमा हुर्क्यौँ पछि कोही लगाइसकेपछि कोहीको जमानमा रहनु पर्यो छोराछोरी भइहाल्यो यति पनि जिन्दगी अहिलेसम्म अब खुसी भन्ने चाहिँ यहाँ पछि
1: आमा जस्तो बिहा गर्नुभयो होइन पहिला त हजुरहरूको पालामा होइन सासु बुहारी भन्ने सासुले होइन बुहारीले पकाइसकेपछि

ఇంకోటి అయితే ఆ వాళ్ళకి వాళ్ళు ప్రయోజనం

0: per il giro.
1: Sono molto felice di essere qui.

नमस्ते।

razão, caráter. Esse é o capô da rotina.

Thank you.

Thank you.

बिहान 7 बजेको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा सन्देश सुरु गरौँ। मुख्य शीर्षकबाट बाँसगढीमा 500 बाँसको बिरुवा रोप्दै 10 लाख वृक्षारोपण अभियानलाई तीव्र। बढ्दो तापक्रम सँगै जलवायु जन्य विपद जोखिम बढ्दै बाँसगढीमा पूर्वानुमानमा आधारित विपद प्रतिकारले तालिम सञ्चालनमा। बाँसगढी समुदाय पुस्तकालयको 9 साधारण सभा सम्पन्न। 16 लाख बढीको आर्थिक प्रस्तुत। असार 1 मा लुम्बिनी प्रदेशको बजेट आउने। कृषि र रोजगारीमा प्राथमिकता र मुलुक

प्रकाशको एकदमै सञ्चालन गरिरहेको जसद देशव्यापी 10 लाख वृक्षारोपण तथा संरक्षण अभियान अन्तर्गत बाँसगढी नगरपालिका 8 लाख सनाको नवदुर्गा सामुदायिक वन परिसरमा 500 बाँसको बिरुवा रोपिएको छ। करिब 1.5 हेक्टर क्षेत्रफलमा गरिएको वृक्षारोपण कार्यक्रम कुमारी बैंक लिमिटेड बाँसगढी शाखा कार्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसको बिरुवा रोपिएको हो। बैंकका शाखा प्रमुख निरज चौधरीले वातावरण संरक्षण र हरियाली प्रबन्धनमा योगदान पुर्याउने उद्देश्यले सामुदायिक वनमा 500 बाँसको बिरुवा रोपिएको जानकारी दिनुभयो। विश्व शान्ति मञ्चले विभिन्न बैंक तथा बीमा कम्पनीहरूसँग समन्वय गर्दै हालसम्म देशभर 2,31,300 बिरुवा रोपिसकेको जानकारी दिनुभयो। मञ्चका संस्थापक वासु गौतमले सन् 2030 10 लाख बिरुवा रोपेर संरक्षण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा बाँसगढी नगर प्रमुख बहादुर खड्काले वातावरणीय संरक्षणका लागि वृक्षारोपण मात्र पर्याप्त नभई रोपिएको बिरुवाको संरक्षण र प्रवर्धन अझ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले नवदुर्गा सामुदायिक वनका पदाधिकारी तथा सम्पूर्ण उपभोक्ताहरूलाई बिरुवाको उचित संरक्षण गर्दै त्यसबाट दीर्घकालीन प्रतिफल लिन आग्रह गर्नुभयो। नवदुर्गा सामुदायिक वनका अध्यक्ष दयाराम थानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँसगढी नगर प्रमुख बहादुर खड्का, विश्व शान्ति मञ्चका संस्थापक वासु गौतम, कुमारी बैंक बाँसगढी शाखाका प्रमुख निरज चटोत, राम भरोसी नेपाल बैंकका कर्मचारी, विश्व शान्ति मञ्चका प्रतिनिधि, सामुदायिक वनका उपभोक्ताहरूको सहभागिता रहेको थियो। नेपालमा ऐतिहासिक तापक्रम 1.3 डिग्री हुने अनुमान गरिएको छ। विगत 17 वर्षसम्मको अवधिमा तापक्रमलाई हेर्दा 1.3 डिग्री सेल्सियस तापक्रम बढेको छ। सन् 2021 विश्व बैंक एडीबीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै आगामी 30 वर्षको अवधिमा 7 डिग्री सेल्सियससम्म हुने आकलन गरेको छ। त्यसकारण बढिरहेको जलवायु परिवर्तनका कारण बढिरहेको विपदलाई न्यूनीकरण गर्ने उद्देश्यले बाँसगढी नगरपालिकामा विपद प्रति कार्यरत पूर्वानुमान आधारित कार्यकालीन भइरहेको छ। हिजो दोस्रो दिन तालिममा विपद जोखिम पहिचान, विपद आइहाले उद्धारका लागि स्रोत पहिचान र परिचालन लगायतको विषयमा प्रशिक्षक विरोध घिमिरेले सहजीकरण गर्नुभएको थियो भने सहभागीबाट पनि बाँसगढी नगरपालिकाभित्र रहेका विपद जोखिम क्षेत्र पहिचान, आइहाले उद्धारका लागि स्रोत पहिचान र परिचालन गर्ने कुरामा निष्कर्ष पुगेको थियो। विपद न्यूनीकरण गर्ने उद्देश्यले ग्रुप बाँकीले बाँसगढीमा शनिबारदेखि शुरू भएको तीन दिने तालिम सोमबार समापन हुनेछ। बाँसगढी सामुदायिक पुस्तकालयले 16 लाख आर्थिक आयले सार्वजनिक गर्दै आफ्नो वार्षिक सम्मेलन सभा सम्पन्न गरेको छ। सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले आफ्नो 9 वार्षिक सम्मेलन सभामा आर्थिक वर्ष 2081-82 16,13,200 रुपियाँ बराबरको आयवेग सार्वजनिक गरेको हो। अध्यक्ष बलराम भुजेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष नरबहादुर गान्धीले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरण अनुसार गत वर्षको नगद तथा बैंक मुद्दा 3,63,328 रुपियाँ बढ्न पैसा रहेको थियो भने आन्तरिक आयतर्फ 6,02,646 रुपियाँ 900 पैसा र सरकारी तथा गैर सरकारी संस्थाबाट 9,68,975 रुपियाँ 51 पैसा अनुदान आएको थियो। यसै गरी प्रशासनिक खर्चमा 13,76,351 रुपियाँ भएको छ भने हाल नगद मुद्दा 260 रुपियाँ र बैंक मुद्दा 2,36,849 रुपियाँ 7 पैसाको जानकारी दिनुभएको थियो। कार्यक्रम अध्यक्ष भुजेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै

सामुदायिक पुस्तकालय साधारण सभा उद्घाटन गर्दै पुस्तकालयलाई ज्ञानको मन्दिरको रूपमा व्याख्या गर्दै शिक्षा र प्रविधि क्षेत्रमा पुस्तकालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। साथै आगामी दिनमा नगरपालिकाले पुस्तकालयसँग सहकार्यलाई निरन्तरता राख्ने प्रतिबद्धता पनि जनाउनुभयो।

विशेषगरी सल्लाहकार समिति संयोजक तथा पूर्व नगर प्रमुख सरकारको अधिकारीले संस्थाको दिगोपनमा जोड दिँदै संस्था स्थापना मात्र होइन संस्थागत विकास अझ महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूलाई सशक्त बनाउन स्थानीय सरकारसँग सहकारी आवश्यक रहेको धारणा राख्नुभयो।

सरकारले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष निता देवीले गर्नुभएको थियो। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2084-85 बजेट असार 1 गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 9 बैठकमा बेलुका 5 बजे आर्थिक मामिला तथा योजना मन्त्री धर्मेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले समिति साधन र बढ्दो दायित्वलाई ध्यानमा राख्दै दायित्व भुक्तानी प्रदेश गौरव आयोजना तथा बहुवर्षीय योजनालाई प्राथमिकतामा राखेको जनाएको छ। बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने तयारी गरिएको छ। कृषि आधुनिकीकरण, सिंचाई विस्तार, जैविक खेती, रैखाने बाली संरक्षण तथा उत्पादनको ब्रान्डिङलाई प्राथमिकता दिनेछ। चालू आर्थिक वर्ष 2082-83 38.51 अर्ब रुपियाँको बजेट ल्याएको थियो, जसमध्ये 23.47 अर्ब रुपियाँ पुँजीगत र 15.43 अर्ब रुपियाँ चालू तर्फ विनियोजन गरेको थियो। आगामी बजेट पनि करिब 38 अर्बको हाराहारीमै आउने तयारी गरेको जनाएको छ। यो खबर चाङबाट ओम प्रकाश गुप्ताले पठाउनु भएको हो। अर्थमन्त्री डाक्टर सोर्जी अघिले देश विगत 10-15 वर्षदेखि निज स्वार्थ समूहको प्रभावमा रहेको दावी गर्दै सरकारले त्यसलाई पूर्ण अभियानमा रहेको बताउनु भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विगतमा राजधानी नेतृत्वदेखि राज्यका विभिन्न अङ्गहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्याङ्क खुलिरहेको जानकारी दिनुभयो। उहाँले मुलुकको ऐतिहासिक सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल 1 खर्ब भन्दा बढी दिगो माग सहित प्रक्रियामा रहेको जिकिर गर्नुभयो। उहाँले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको विधितिलाई सफा गर्ने अभियानमा रहेको पनि उहाँले जानकारी दिनुभयो। हामी अहिले बिहान 7 बजेको समाचारको अन्त्यमा छौं। समाचार सक्नुभन्दा पहिले मुख्य शीर्षक फेरि एकपटक। बाँसबारीमा 500 बाँसको बिरुवा रोपियो। 10 लाख वृक्षारोपण अभियानलाई तीव्र। बढ्दो तापक्रमसँगै जलवायुजन्य विपद जोखिम बढ्दै बाँसबारीमा पूर्वानुमानमा आधारित विपद प्रतिकारले तालिम सञ्चालन। बाँसबारी सामुदायिक पुस्तकालयको 9 साधारण सभा तथा वार्षिक सभा सम्पन्न। 16 लाख बढ़ीको आयले प्रस्तुत। 18 मा लुम्बिनी प्रदेशको बजेट आउने। कृषि र रोजगारीमा विशेष प्राथमिकता। र मुलुक स्वार्थ समूहको कब्जामा चलिरहेको अर्थमन्त्री पागेको भनाई। हवस् त अहिले 7 बजेको बिहानको हाम्रा सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी गौरी शङ्करसँगै हामी समाचार टिम सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मैले बाटो छ
1: थाहा छ।

0: केलागिरी र सब्जी फलफुल सहित पोषक पूरक खानाले बच्चा आमा तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म शीतल पार
1: बाबा एकदम सहकार।

Tapi kenapa

Yeah.

Yeah.

0: যে অপরি জানবে না কিছু করে যা ওসব বিধানে ফিরে যাটা
1: বিষয় আছে

शारीरिक प्रज्ञा के जनहित में जारी स्थानीय

0: सुरक्षित किस्ता तिम्रो सेत समघट पर्न हो 3 लाख ऋण लिएन हुँ 3 लाख से खेल तिर्सेको तिर पर्ना परिवारबाट
1: अपना 3 लाख रुपियाँ हिजो रहेछ 3 लाख रुपियाँ फिर्ताको क्षेत्रबाटी
0: कर्जा दिँदैछ यो

করবো। আমার কি নেপাল তো ভালো লাগে।

0: نسمع فيه وفي عربي
1: نسمع Thank you.

छिया उन्नतको भागमा राधा चार सावित्री ससु बाहुन शर्मा मन्सुरी राम धान छ सय छ पाँच सय पाँच तिन सय एक ज्यापनी जस्ता मसिनो धानको बिउ पनि स्प्रेस भएको भेटमा आइसकेको छ। साथै रासायनिक तौरमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन पिसाले पशु पक्षीको औषधि उपचार सुगम मूल्यमा गरिन्छ।

धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ। श्रीराम।

Thank you.

Yeah.

I'm gonna have to

Thank you.

Thank you.

विचारका जयकान्तका विरूपमा श्रेष्ठ हिन्दूपीठमा श्रेष्ठ हिन्दूपीठमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिउमा राजा धार सावित्री 752 सामा मन्सुरी राम धान 606 505 301 यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ हिन्दूपीठमा आइसकेको छ। साथै रसायनिकहरूमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार शुभ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एग्रोभेट।

0: 这个狠。
1: 老爸在家去干什么去？村里男生不领进。
2: 你本来就家属大人，这样可以。

I'm going to put it. I'm going to put it.

0: छ साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तलाब भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबाको सहकार्यमा स्वास्थ्य कार्यले बर्तियाबाट

Thank you.

Thank you.

0: तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार जलनिमियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाउ।
0: धान सर्वेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पारे पालो रोपो। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्टिला, सामी र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने पद्धति अपनाऊ।
1: खेत सम्याउ, पानी प्रयोग गराउ, धेरै पानी बचाउ।
0: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको

Thank you.

Peace out.

0: गतिविधिकरण नाराबाजीकरण और दोनों के अवांछनीय गतिविधिकरण गैर कानूनी और वित्तीय अनुशासन विरुद्ध का निंदनीय कार्य हो।
1: यही नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड हो, लेकिन गुरुबाबाले उनको सहकारीमा जनहित जारी सन्देश
0: बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र परिवार अस्पताल सुरु गरौ। छ महिनासम्म आमाको दुधमा खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ। श्रेष्ठ एग्रोफेडमा विभिन्न जातका धान पातीहरू हाइब्रिडमा MP 30/64/44 US 312 IMRS 57/86 उम्र जातको धानको बिमा राधा चार सावित्री सजु 52 शर्मा मन्सुरी राम धान 606/505 301 यमुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोफेडमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुवंशीको औषधि उपचार सुपथ मूल्यमा परिन्छ।

Allah'a emanet olun.

0: व्यवसाय स्रोत व्यवस्थापन सहयोग तथा सहकारी पदाधिकारी परिषद भएको पूर्वानुमान आधारित पूर्व कार्य ढाँचा बनाइ रहेको तीन दिन तालिम कासुली नगरपालिका भित्र विपद जोखिम पहिचान विपद आज विपद उद्धारको लाभ स्रोत पहिचान भएको यी ढाँचा तयार पर्नको विपद निकरण गर्न उद्देश्यले दिग्रुप राकेशले बाँसुरीमा स्वयं सुरक्षित सुरक्षित बिना तालिम आज निजनको तालिम प्रशिक्षक विनोद घिमिरे सहजीकरण गरेर तालिम व्यवस्थापन दिग्रुप राकेशका सामाजिक परिचालक कमला रसाली गरे।
1: वर्धेमा राजापुर नगरपालिका प्राण घातक रोग एडिस विरुद्ध 1200 डोज खोप खरिद गरिएका जिल्ला फल खोप पाँचो नगरपालिका आन्तरिक स्रोत नसहित बजेट व्यवस्थापन गरेका खोप खरिद गर्दथ्यो। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश अर्यालका अनुसार प्रदेश सरकार आवश्यक खोप उपलब्ध गराइने श्रृङ्खला जानकारी दिनुपर्छ। करिब 2,50,000 रुपियाँ खर्च गरेका खोप खरिद खरिद गरिदिएको हाल खरिद गरिदिएर 1,200 डोज खोपमा चाहिँ करिब 400 जन सेवा पुग्न पर्ने मात्र कुकुर वा बिहार काटल पर्छ। एक व्यक्ति हुन 3 डोज खोप लगाइन आवश्यक पर अर्यालको अनुसार खोप अभावको फाइदा उठाएकी निजी स्वास्थ्य संस्था एक डोजमा 950 रुपियाँसम्म शुल्क लिन कर पारेका राजापुर क्षेत्रका नागरिक उपलब्धिया कैलालीका टिकापुरसम्म मण्डलमा शुल्कमा खोप लगाए बाध्य पाँच नगरपालिका पहल कर्ती खोप खरिद गर्न हो। खरिद गरिएको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा हस्तान्तरण गरिएका नगर प्रमुख दिपेश थारू पाँचक समय कुकुर बिलार तथा अग्र जनावरको आक्रमणमा से मनै खैर बिनाक्रम बढ्दै गएको खोप अभावको कारण जोखिम पहाडमा पोसे नगरपालिका अपना खोप खरिद गर्न गठबाट यात्रा आज फेर प्रतियामा ठाकुर बाबा हो तर प्रत्या नगरपालिका समेत प्रवेश विरुद्धका खोप आफ्नो स्रोतमा से खरिद गरेका वितरण प्रक्रियाबाट प्रदेश उपलब्ध होइन खोप क्यार कम होइन र कोसे स्थानीय तह अप्न सक्ने विगत जनाकेबाट बजारताल गाउँपालिका महिला उपन्तराज सिट मार्फत आत्मनिर्भर बनाइन उद्देश्यले 10 दिनिया आचार तथा दालमोट बनाइन तालिम शुरू गर्दा गाउँपालिकाका आर्थिक वर्ष 2,083 50,000 रुपियाँ बजेटमा से सञ्चालन गरिकन तालिममा एकल महिला द्वन्द्वपीडित महिला यौनिक अल्पसंख्यक तथा अग्र महिला देखकर तेजनक सहभागी तरणक महिला तथा बाल बालिका शाखा प्रमुख सुजिता चौधरी जानकारी त्रिपाठी नम्बर 6 सभा हलमा आशय शुरू हुने तालिममा 10 दिनसम्म सञ्चालन हुने जनाकेलमा गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभापतित्व महिला उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकारी अर्जुन थारू वडा नम्बर 6 अध्यक्ष शुक्रराज सापकोटा प्रशिक्षक रूपा कुमारी शर्मा पस्काई जनप्रतिनिधि संसार कर्मी तथा सहभागीको उपस्थिति र उद्घाटन प्रक्रममा उपाध्यक्ष अधिकारी शिव सिक्का महिला मुखन आत्मनिर्भर बन सेना वातावरण सृजना र तालिम कार्यका लागि माथि शिक्षक सिक्का उत्पादनमुखी कामर पात्रण कलापछि तालिमको प्रशिक्षक रूपा कुमारी शर्मा प्रस्ते अचार हो दामोट उत्पादन प्रशोधन गुणस्तर कायम गर्न तरिका तथा बजार व्यवस्थापन बाहेक व्यवहारिक प्रशिक्षण दिन जनाकेलमा सहभागीको उद्यमशीलतामा स्थानीय स्तरमा आय आर्जन अवसर सिर्जना गर्न लक्ष्य लिएर गाउँपालिका जनाएका बर्त्याको बाँसकरी नगरपालिका क्षेत्र उर्वर भूमि सांस्कृतिक संगम र संगम स्थल र पाँचकरी नगरपालिकाको प्रमुख प्रशासक अधिकृत नेपालबाट युवा सञ्जाल बाँसकरी आयोजना गर्न एक कार्यक्रममा सम्बोधन गर्दै उहाँ बाँसकरी उत्पादनको प्रचुर सम्भावना र उल्लेख गर्दै शिक्षा क्षेत्रमा फिटनेसले सुदृढ भइदिएको पूर्वबाट उहाँको अनुसार पारस्परिक रूपमा हुन खेलकुदसित सामाजिक गतिविधिसम्म सक्रिय रूपमा सहभागी विद्यालयबाट शीघ्र स्थानीय विकासमा महत्वपूर्ण योगदानको गर्दा तर केवल सहभागिताले किन पुग्नगति उहाँ युवाहरूका आफ्नो भविष्य निर्माणलाई आर्थिक परिसरमा अनुशासन हो सङ्घर्ष गर्नपर्ना उडेरबाट उहाँ युवाहरूको उमेर समूहतिर युवा समाज परिवर्तन प्रभावका उल्लेख प्रति विगतको अनुभव हुन सम्मान प्रति वर्तमान कर्मशील पुनर्शिक्षण केवल भविष्यमा नेतृत्वदायी भूमिका निर्वाहको रसिदमा भविष्यबाट प्रमुख प्रशासक भेट गरी युवा नेतृत्व विकासका लागि अनुशासन समय व्यवस्थापन मेहनत ज्ञान शिवसँग आफ्नो सामाजिक जीवन उदाहरणीय बनाई

Thank you.

Thank you.

Thank you.

Thank you.

0: के एक विदेशी नागरिक तथा भारतको हिमाचल प्रदेश निवासी 26 वर्षीय रुबिनीको 25 वर्षीय सोनिया लगत ब्युरो जनीमा मापन गरेपछि एक थान राहदारी, दुई थान भारतीय आधार कार्ड हो, तीन थान मोबाइल फोन समेत बराबर गरिएका लागु औषध नियन्त्रण ब्युरो पत्र पर्ला तिन जहान विरुद्ध लागु औषध सम्बन्धी कसुर तथा अनुसन्धान विधिमा चढाएका कार्यका अनुसार राष्ट्रिय लागु औषध तस्करीमा संलग्न नेटवर्कको पहिचान तथा संलग्न अवलम्बन खोजी कला अनुसन्धान जारी छ।
1: राष्ट्रिय समाचार सुन्दा मार्च सन्देशका समय उदयमा मार्च सन्देश महिनाको पहिला मुख्य मुख्य सन्देश लेखेर पाँच परिवर्तन पार्टीका सदस्य सभा पूर्व द्वितीय चार मिसिन लेख

0: ಕಾರ್ಯಕ್ರಮ ಶ್ರೇಯಸ್ಸು ಕಾರ್ಯಕ್ರಮವಾಗಿಲ್ಲ.
1: ಪರ್ಯಾಯ ಶ್ರೀ

sun saya itu nak tanya tu. Kalau

0: लागु पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ, तलब भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय पर्दियाबाट जनहितमा जारी सन्देश।

0: मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार यस विज्ञको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छर्ने र रोप्ने योजना पानीहरू

0: गरौं जीवनका विधि सुखा खेतमा धान छर्ने विधि यस आई जस्ता पानी पचाउने प्रविधि अपनाऊ
1: ठिक समय पानी परियो गराउ धेरै पानी नचमाऊ
2: समूहमा पानी पारौ नहर सफा राखौ पानीको प्रत्येक थुपा बचाऊ

0: Yapamazsam.
1: Bunu yapamıyorum.

0: そうするとそれがやっぱりじゃあ、ってことはニュースになって、
1: 警察署